0: पैसा वधनि था, पर पोलियो इन्हनि कदमनि खे रोके बि सघे थो। इन्हीअ करे जॾहिं बि पोलियो मुहिम दौरान पोलियो वर्करनि जी दस्तक थिए त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
1: ماشوم ورکوٹی ورکوٹی قدمونا د یو نوی دنیا پلور روان وی، خود پولیو رنز دا قدمونا درولے هم شی، نو پدی وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکی ورکول مهیروي، زکه چې هم دغه ساسکی د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
2: سندھ کا ہے یہ منفرد اعزاز، تہذیب کی رکھوالی اور مہمان نواز۔
3: ڈاڈو سٹھو
2: جی اے ایف ایم 88 نیٹ ورک،
4: سندھ کی آواز۔

0: वज़ीर आज़म जे फ्यूल रिलीफ पैकेज लाइ 25 अरब रुपया जारी अहल वापेदारनि जी रक़म 48 कलाकनि अंदरि पेट्रोल पंप्स खे अदा कई वेंदी। पेट्रोल वारे वज़ारत मौजूदु वज़ीर आज़म जे रिलीफ प्रोग्रामनि लाइ 3 महीननि जी रक़म रखी वई आहे। पहिरें महीने लाइ 25 अरब रुपया असिस्ट बैंक खे स्टेट बैंक खे जारी कया विया आहिनि।
1: اسلام آباد میں احتجاج کا کیر بھی روکے نہ تھو سکے کا بھی ذاتی ایجنڈا نہ ہے قوم ساتھ ڈنو تو حالتوں تبدیل تھی ویندیوں اسلام آباد میں پریس کانفرنس کرے جماعت اسلامی کے امیر حافظ نعیم چھو تو لیوی جو بھتو ہیں آئی پی پیز ختم کی وجے سستی مانی ملن گرجے

0: گھرو وزیر محسن نقوی چیو آہے تے احتجاج نالے تے اسلام آباد متھا حملے جی اجازت نتھی دے سکجے سوشل میڈیا تے گال تھی رہی آہے تے مخصوص قبیلن جا مانو اچھی رہا آہن مانو یا چندو جمع کرن بدران دہشت گردی خلاف جنگ تے دھیان ہوجن گھرجے کہیں کہ احتجاج کرنو آہے تے پنجن علاقن یا شہرن میں کن اسلام آباد میں پریس کانفرنس کندے محسن نقوی جو چون ہو تو اسلام آباد ہائی کورٹ کے فیصلے کا پوئے کہیں بھی صورت میں ملک کے گادی والے شہر تے کاہ نتھی کرے سکجے کہیں عدالتی فیصلے کی بھنج کڑی کئی تو توہین عدالت کی درخواست داخل کی ویندی جوانن کے بدھائے چھڑیو ہے تو انہیں نتھی دو تو گولیو ہلن تمہ خاموش تھی وی رہو کوہاٹ میں دہشت گردی جو افسوسناک واقعہ پیش آیا ہے تمہیں نتھو سوہیں تو ایک طرف شہیدن جا جنازہ کھجن بے پاسے دھرن کی تیاری کر خیبر پختونخوا کے شہر کوہاٹ میں دہشت گردن جو پولیس لائنس کی مسجد تے ابگاتی حملوں فائرنگ پنج پولیس اہلکارن سمیت 16 شہری شہید 57 زخمی پولیس کی جوابی کاروائی میں 6 دہشت گرد مارجی ویا آئی جی خیبر پختونخوا چیو ہے تو دہشت گردن جا حملہ حوصلہ گھٹائے نتا سکن صدر آصف زرداری وزیر اعظم شہباز شریف گھرو وزیر محسن نقوی خیبر پختونخوا کے وڈے وزیر سہیل آفریدی بین پارا دہشت گرد حملے کی مذمت زخمین کے طبی سہولتوں دین کی ہدایت
1: Police stands with the Kingdom of Saudi Arabia, both diplomatically and physically. And I would like to underscore here the word physically. We will go to any extent for the security of Harmano Sharifan and the Kingdom of Saudi Arabia. To any extent as asked and required by our Saudi people. It should be clear that the people of Pakistan stand shoulder to shoulder with the Saudi brothers and sisters.
0: سعودی عرب کی سلامتی سے ٹھاہ نتھو کرے سکجے سعودی کی سلامتی لائے پاکستان ہر حد پار کرن لائے تیار ہے ڈی جی آئی ایس پی آر لیفٹنٹ جنرل امن شریف چودھری عرب ٹی وی کے انٹرویو ڈیندے چھو تو سعودی عرب کی سیکورٹی لائے پاکستان جو عزم غیر مشروط ہے کہیں بھی جارحانن قدمن خلاف سعودی باہرن سے گڈ بیٹھن آئیں پاکستان ہرمین شریفین کی حفاظت لائے اتنے موجود ہے کہیں بھی جارحیت خلاف سعودی جو دفاع کندا رہندی یمن میں سرکاری فوج حوثین کی تنظیم انصار اللہ میں جھڑپوں 63 جنا مارجی ویا کیترا ہی زخمی یمنی سرکاری فوج موجب انصار اللہ کے تھاکن کے نشانہ بنائے ہو جن کے نتیجے میں حوثین جو گھنو جانی مالی نقصان تھو ہے کیترنی ہندن تا باغی فرار تھی ویا ہیں ایران جنگ بابت وڈو فیصلو کرن وارو آیا بیہر جنگ شروع کرے ایران کے تباہ کرن وارو فیصلو بھی تھی سکے تو امریکی صدر ڈونلڈ ٹرمپ چیو ہے تو ایران معاہدہ کرن چاہے تو پر ہن وقت معاہدے لائے تیار نہ ہے اساں اڑو معاہدہ کنداسیں جو اساں لائے بہتر ہوں امریکہ ایران جی ایٹمی میزائل صلاحیت ختم کرے چھڑی ہے سعودی عرب تے حملہ یو اے جی خوشحالی سلامتی لائے خطرو آہن بحران جے خاتمے لائے گالن جو سلسلو شروع کیو ونجے یو اے جی صدارتی صلاحکار انور کرغاش چیو ہے تو ایرانی صدر سان ولی عہد جی ملاقات میں ماضی کے وسارے اگتے ودھن تے اتفاق تھیو مستقبل لائے پہریوں قدم حملہ روکن ہوجن گھرجے خیبر پختونخوا میں سیکورٹی فورسز جو آپریشن ہندوستانی فتنے جا 10 خارجی دہشت گرد مارجی ویا بارودی سرنگ کے دھماکے میں پاک فوج جا 6 جوان بھی شہید آئی ایس پی آر موجب اتر وزیرستان میں آپریشن دوران 6 خارجی دہشت گردن کے ماریو ویو انگو میں بے چکرن دوران 4 دہشت گردن کے جہنم بھیڑو کیو ویو کاروائن دوران 6 جوان شہید تھیا صدر وزیر اعظم پاراں دہشت گردن خلاف کامیاب کاروائی تے فورسز کے بھیٹا پیش وزیر اعظم کے فیول ریلیف پیکیج لائے 25 ارب روپیہ جاری اہل واپیدارن کی رقم 48 کلاکن اندر پیٹرول پمپس کی ادا کی ویندی پیٹرولیم والی وزارت موجب وزیر اعظم کے ریلیف پروگرام لائے 3 مہینوں کی رقم رکھی وئی ہے پہرے مہینے لائے 25 ارب روپیہ اسٹیٹ بینک کے جاری کیا ویا ہے سپریم کورٹ ڈاکٹر شاہ نواز کمبر قتل کیس میں مقامی عدالت کے کاروائی کا روکے چھڑیو سندھ ہائی کورٹ کے کیس کے سیشن کورٹ منتقل کرنے کے فیصلے خلاف اپیل تے بدھنی تھی جا जस्टिस मोहम्मद अली मज़हर की सरबराही में बरुखनी बेंच बुधनी कई। वकीलन जा दलील बुधन बाद सुप्रीम कोर्ट सेशन कोर्ट के वधिक कार्रवाई का रोके छोड़ो। अदालत धुरन के नोटिस जारी कंदे बुधनी 13 अक्टूबर से मुलतवी कर छी। कराची में पीटीआई जो तेल अगन में वाद ए सिंध में करप्शन खिलाफ सिंध असेंबली आडो गडह गार्डन से एहतजाज। पीटीआई एमपीएस जो करप्शन कंदड़न खिलाफ कार्रवाई जो भी मुतालबो। सिंध हुकूमत की तर्जमान सादिया जावेद चया है तो पीटीआई वारा इल्ज़ाम लगाने का पेरी गोगी की करप्शन जो हिसाब दिन। सिंध के इम्कानी विरहांगे खिलाफ मुख्तलिफ शहर में रैलियों ए धरना। कंदकोट में जसकम पारा सिंध के इम्कानी विरहांगे खिलाफ रैली कटी धरणो हो वो। टंडो आदम में भी खासके लिए राजूनी इतिहाद पारा सिंध में मुझो साह की सरे हेठ रैली कटी वही। सिंध जो इम्कानी विरहांगो रद्द सूबे के हक दियण जो मुतालबो। जैकबाबाद में एस यू पी पारा भी सिंध के इम्कानी विरहांगे खिलाफ एहतजाज किया वो। मुजाहरीन पारा सिंध खिलाफ साजिशों खत्म करण जो मुतालबो। सखर वेझो नारी के कार इल्ज़ाम हेठ कतल करण जो इंकशाफ केस दाखिल। तमाचाणी थाने ते सरकार की फिरियाद नारी सादिया महर जो कतल केस दाखिल कयो वियो। केस में नारी जी वालिद कुर्बान महर डाडे कुलबहार महर ए जाहिद उर्फ राजा महर के नामजद कयो वियो। पुलिस मूजिब गुजरियल डी गोठ गोसड़ जी में नारी सादिया महर के गोलियों हणी कतल कयो वियो हो। नारी के संदस वालिद डाडे ए चाचे कार इल्ज़ाम हेठ कतल कयो। केस दाखिल थियण बाद वाके की वधिक जांच कई पी वञे। टंडो आदम में एक हफ्तो अग नींगर जो लाश मिलने वाले मामले में नव मोड़ सामूँ अची वो। नींगर के कत्ल थियण जो इंकशाफ। कहरी पाड़े में नींगर आमिर कहरिय जो गोली लगल लाश हथाया हो। मकतूल के भाव जावेद कहरिय की फिरियाद से शेर मोहम्मद कहरी ए सागर कहरी खिलाफ केस दाखिल। पुलिस बिन्हीं जवाबदार गिरफ्तार कर वरतो। रतोदेरो में गुजरियल डी कार में मंशियात हथ अचण औरत से लजालुट वे वाके जो केस दाखिल। पुलिस मूजिब चेकिंग दौरान कार में 5 किलो चर्स हथ कर 5 जणन के गिरफ्तार किया वो हो। कार में हिरासत में वरतल बिन औरतुन में एक जीनत मलाह जवाबदार लजालुट जो इल्ज़ाम लगाया। औरत बयान दिनों तो जेबुल गडानी सेवन शरीफ के दरगाह से नशो डी केस अगवा कराया ए बाद में चैन जवाबदार लजालुट जो निशानो बनाया। अदालत पारा औरत के वारसन हवाले कर हुकुम। टंडो आदम में बिजली की बदतरीन लोड शेडिंग खिलाफ रावासिन पारा एहतजाज। अलायार गोठ ए अहमदाबाद के रावासिन प्रेस क्लब आडो मुजाहरो कर नारेबाजी कई। अगवाणन हथरादू लोड शेडिंग ए वाधू बिल उमाणे परेशान किया पे वे। लोड शेडिंग खत्म कई वे। भान सैदाबाद के रेलवे फाटक वट घर में 80 लख रुपये की मुबैना चोरी। जवाबदार रात देर से बहादुर खोखर के घर अंदर दाखिल थी। 12 तोला सोना जेवर 40 लख रोक रकम ए बो कीमती सामान चोरी कर व्या। मुतासर पारा जवाबदार गिरफ्तार कर चोरी थियल सामान वापस कराने जो मुतालबो।
2: सोलर ए बैटरी ते डायरेक्ट हले।
3: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
4: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ 2 मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है और बदकिस्मती से हमारा मुल्क भी इन 2 ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है। हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के 2 कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
5: आप सुन रहे हैं GAFM 88 नेटवर्क सिंध की आवाज़।

0: It's 8:45 PM. This time check is brought to you by
1: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:55 ते सिर्फ GFM 88 नेटवर्क ते
3: हर बार जा नंदड़ा कदम एक नई दुनिया दा वधन था पर पोलियो इनन कदमन के रोके भी सके थो इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था पोलियो मतिलब ज़िंदगी भर जी माज़ूरी
4: هر ماشوم ورکوٹی ورکوٹی قدمونا د یو نوی دنیا په لور روان وی خود پولیو رنز دا قدمونا درولې هم شي نو په دی وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مهیروي زکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقل معذوری
0: سندھ کے ہو تو آواز بھی سندھ کی ہے GFM 88 نیٹ ورک سندھ کی آواز